تربية جاوس إم ريبتي نمونا يكي مان رسولا تربية كورمكي بايم ميهون هي كورا غطوغا لاومرغا كجايان إشتي تاكي داسكود دينو إغ تريغا ديني أخلاقي إجتماعي عدبي إشي تان هيميني إميهون دكي غطوغا ويسنومغ بينون كورمكانو لا إكان كما غلون هوري إشتي تان إنجيني كون إورون فودين تربية كورمكي بايم ميهون هي كورا غطوغا ಲೌಮುರುಗೆ ಕುಜ್ಜಾಯನ್ ಎಚ್ಚೆತಿ ತಕೆ ದಸ್ಕೊದ್ದಿನು ಏಗೆ ತೆರೆಗೆ ದೀನಿ ಅಖ್ಲಾಗಿ ಇಜ್ತಿಮಾಯಿ ಅದಬಿ ಎಚ್ಚೆತಿ ತನ್ ಹಿಮೆನೆ ಎಮಿಹುನ್ ದೆಕೆ ಗೊತುಗೆ ವಿಷ್ಣುಮುಗೆ ಬೇಣುನ್ ಕುರುಮಕ ಅನುಲ ಎಕಂಕಮ ಗುಳುನ್ ಹುರಿ ಎಚ್ಚೆತಿ ತನ್ ಎಂಗೆನಿಕೊನ್ ಎವರುನ್ ಫುದೇನ ವಿಷ್ಣುನ್ ತೆರೆನ್ ವಿದಾಳುವ ಗೊತುಗೆ ಮಿ ಮಫ್ಹೂಮಕಿ ಎವ್ವೆಸ್ ಹಾಲೆಗೆ ಮುರಬ್ಬಿಯಕು ನುವತ ಮುದರ್ರಿಸಕು ತರ್ಬಿಯತು ಕುರುಮುಗೆ ಉಸೂಲಕ ಬಲಾಗೆನ್ ವಾಣೆ ಮಫ್ಹೂಮೆನ್ ನೂ ای تربیت کی ایور ما فولا دایره ای که عمل کوگه نونی کامیاب وانه چکن نواتی. تربیت کرمگه ام فرط مسامال کن دنجه کمکی کجاگه کی باگ اخلاقی ماس صفتن اشگه نوما مسکه کرمای کو. ای کجاگه شاوکو ویرکن هوری علمه نواتا هونره نواتا فننه اونگر نادینو. کجای علمه نواتا هونره اونگر نادینو مگاویس بینون کروی اتک گوتن اووی. ای گوتتها کی بایم میهون هی کرا گوتو گا می فاحکان اس ایجاد کو فاوا گوتکه ای گرانگلو ہیینو اسلام دینو گ ایم کوری کولم فشیگن تربیت کورم گا اتکن اسلوب بینن کورمون انکان تاریخون فننن ایبے ایمے ہا انسانو نن ہدایت رحمت کم گا مان اللہ فونو وی نبی محمد صلی اللہ علیہ وسلم میکم گا وس ایم ریویتی نمونا دک وا فاوے اتور اکلےگ فان گ اصحاب نن ارشاد دیوان اننمنی کون زوان کوجہ کو اس دیننے ए अल्लाह के नबी आए तिमन्ना जिने कुरमन हुद देवाश हिंदु اصحابुं एकुजाय नुरहुमगे बस्तर रद्दुकुरवम फेट्टेवी कीत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एकम मना कुरवाफा एकुजा अरिह गेंदवाफा हदीस कुरवी ए फाहिश कंत तिबागे मम्मया एकु एहेम मीहकु कुरमन तिबा रुहेने हेये एना देननेविए मैं अल्लाह गंदी दन्नावमे इग्गुतकवस एकन एहेम वियक नुदेनमे ओगावेर कमाए को हदीस कुरविए एव्वेस मीहकु तिबा गोतन एमीहेगे मम्मया देरगोते मेदुवेरुमन नेदेने दिन हदीस कुरविए तिबागे अनहेन दरियक एकहल फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये मिहेम मिगोतन एकुज्जागे महरमुन्ना बेहे गोतुन मिसवाल कुरवुमुन एकुज्जा कोम्मे फहरकुस हुवा कोफा एकन एगोतन एव्वेस महरमका मेदु नूमन बारु अलाने कम देन्नेवुमुन ಎಮ್ಮೆ ಹಾ ಮೀಸ್ತಕುಂ ವೆಸ್ ಎಮೀಹುಂಗೆ ಮಹ್ರಮುನ್ ನಾಮೆದು ಕಂತ ಕುರಾಣಿ ಎಗುತಕ್ಕಮ ಹದೀಸ್ ಕುರವುಮುಂ ಇಜ್ವಾನ್ ಕುಜ್ಜಾಯ ವಿಸ್ನಿಜ್ಜೆ ದೆಂಗ್ ಏನಾಯಟ್ಟಕ ಹೇವ್ ದುಆ ಕುರವಿಯೆ.